0: दमौली एफएम 94.2 मेगाहर्ट्ज समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 25।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, व्यास्तुई न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9806517350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, व्यासचार सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9806517350।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556066656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 9841120740।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: अनि तायो कागज के मे छि वा?
6: अ झिल्काई
5: के पर्सनल नम्बर ब्लक लै वदि?
6: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाइ।
5: अनि बैंगरी
6: बैंगरी
5: अ
6: चढ चाहिँ तलि लल पर्दी
5: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब दक्या जोगिना
7: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
9: फुलको आँखामा फुलै संसार
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
11: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414337।
11: व्यास 3 प्रशासन चोक, दमौली।

0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
2: 9850643434।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: ब्याङ्की खैमुद बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया ब्याङ्दे नेल पर्दिमो न्यो तने सतर्क तना ठगदिरक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-08-98, 9464-63-85।

क्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: 94.2 द मौली एफएम समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403014।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
9: हिमस्टार फर अ कम्प्लिट होम।

0: 지.
1: 에 सुनन हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9846011818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
8: 9556043234।
9: सूचना सूचना सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू
6: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 9828280, 9815104549।
6: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9914852518 र 9065153332।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
3: सामाजिक सञ्जालजी छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेब घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहुँ। सम्पर्क नम्बर 9842-00061, 9862-63-74-344।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
0: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
0: ब्यास 3 प्रशासन चोक दमौली।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला बिहानको 10 बजेको छ।
0: इट्स 10 एएम।
2: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: अनि तयो कागज के मेछि वा?
4: अँ झिल्काई,
3: के पर्सनल नम्बर ब्लक लै वा दिए?
4: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खलखाई।
3: अनि बैंगरी?
4: बैंगरी?
3: अँ
4: चढ चाहिँ तली लल पर्दी
3: चम लल पर्दी न आफै न मोबाइल नम्बर फेर्दी अब दिएर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल पर्यम
4: सतर्क तना ठगी तब दक्या जोगी ना
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
10: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ।

0: सुसंदेश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843138990 9811751760।
1: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656367115 र 9841120740।
3: नाइन्टी फोर पॉइंट टू दमौली एफएम समुदाय को आवाज।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846074480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ ब्याङ्क र क्यारे जनहितरी जारी सन्देश।
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040344।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुन त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040344।

0: ए नानी कता हिँड्यौ छाता उडेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556 63444 98560 60656

0: इट्स अ गोल
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हर एक जेनरेसन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बालमन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9464603385।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर बे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया ब्याङ्की निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
10: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
11: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल।
10: मोबाइल नम्बर 9816066683,
12: 9560443234।
10: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
13: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराइली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153332।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
3: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98460-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98-58-00-700,
6: 98-460-40-344।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक
9: नेपाली रेडियो नेटवर्क। मध्याह्न 12 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन, पहिलो दिनमा 75 जनाको संकलन, 34 जिल्लामा बाढीको जोखिम, बाढीले हेटौडामा ट्रक बगायो, चालकले पौडी र ज्यान जोगाए। राहदानी विभागद्वारा नयाँ प्रणाली सुरु, 1 करोड नागरिकको विवरण सुरक्षित रूपमा स्थानान्तरण, देशभर रोपाई सुस्त, अहिलेसम्म 45.81% मात्र रोपाई हुँदै गत वर्षभन्दा 13.5% घट्यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारणका लागि आज पेशी तोकियो, लेदो सहितको बाढीले रसुवागढी जलविद्युत आयोजनाको उत्पादन ठप्प। हर्मुज जलमार्गलाई लिएर अमेरिका इरान तनाव कायमै, ऊर्जा, समुद्री व्यापार र विश्व सुरक्षामाथि गम्भीर प्रभाव पार्ने चिन्ता, थाइल्याण्डको बैंककमा आगलागी 27 जनाको मृत्यु, 60 भन्दा बढी घाइते। र फुटबल समर्थकहरूको ध्यान विश्वकप सेमी फाइनल खेलतर्फ, स्टार खेलाड़ीहरूको प्रदर्शनलाई लिएर थप उत्साह, मंगलबार फ्रान्स र स्पेन बीच रोमाञ्चक भिडन्त हुँदै

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। गृहको निर्देशन सम्बन्धी खबरबाट, आफ्नै भूमिमा रहेर पनि नागरिकता नपाएपछि काठमाडौँ केन्द्रित आन्दोलन थालेका सुस्तावासीको वास्तविक अवस्था बुझ्न सरकारले विवरण संकलन थालेको छ। काठमाडौँमा गृहमन्त्रीलाई नै भेटेर सुस्तावासीले आफ्नो पीड़ा सुनाएपछि यसको वास्तविक अवस्था पत्ता लगाउन जिल्ला प्रशासनलाई गृहले निर्देशन दिएको थियो। सुस्ता पाँचका करिब 8 स्थानीय नागरिकता नपाएको स्थानीयले बताइरहेका बेला नागरिकता वितरण प्रक्रियालाई अघि बढ़ाउने उद्देश्यले यथार्थ विवरण संकलन कार्य शुरू गरिएको हो। सीमा अतिक्रमण रोक्न नागरिकता र लाल पूर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरेका सुस्तावासीहरू गृह मन्त्रालयसँग भएको सहमतिपछि गत साता मात्रै फर्किएका थिए। आफ्ना माग सम्बोधनको माग गर्दै सुस्तावासीहरूले काठमाडौँको माइतीघर मण्डलामा धरना समेत दिएका थिए। त्यसक्रममा उनीहरूले गृहमन्त्रीसँग भेट गरी आफ्ना मागबारे छलफल गरेका थिए। जिल्ला प्रशासन कार्यालय नवलपरासीका अनुसार गृह मन्त्रालयको निर्देशन अनुसार सीमा सुरक्षा सुदृढ गर्ने र नागरिकता वितरण प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढ़ाउने काम शुरू गरिएको छ। टोलीले प्रत्येक घरका मुख्य व्यक्तिको तस्विरसहित उनीहरू नेपाली नागरिक भए नभएको, यसअघि नागरिकता प्राप्त गरेको भए कुन प्रकारको नागरिकता रहेको लगायतका विवरण संकलन गरिरहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ। पहिलो दिन बडु टोलका 75 जनाको विवरण संकलन गरिएको छ। त्यसपछि थारू टोल र सैनिक पहाड़ी टोलमा पुगेर विवरण संकलन गरिनेछ। आज पनि वडा नम्बर 5 अन्तर्गतका अन्य बस्तीमा यो कार्यलाई निरन्तरता दिइनेछ। विवरण संकलनका क्रममा स्थानीय जनप्रतिनिधिहरू सहित समन्वय समितिका सदस्यहरू पनि सहभागी रहेका छन्। परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राजधानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राजधानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभागले सोमबार एक सूचना जारी गर्दै आजदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो। विभागका अनुसार करिब 1 करोड़ नेपाली नागरिकका राजधानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। विभागले नयाँ सूचना प्रविधि प्रणाली सञ्चालनमा आएपछि प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने जनाएको छ। यस्तो अवस्था नयाँ प्रणाली सञ्चालनको शुरूआती चरणमा स्वाभाविक भएको विभागको भनाइ छ। यस वर्ष देशभर धान रोपाईको गति अपेक्षाकृत सुस्त देखिएको छ। पर्याप्त वर्षा ढिलो शुरू हुनु, कतिपय क्षेत्रमा सिंचाईको अभाव तथा मौसमको प्रतिकूलताका कारण असार 29 गतेसम्म देशभर कुल 45.81% मात्रै धान रोपाई सम्पन्न भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा करिब 13.5% कम हो। कृषि विभागले सार्वजनिक गरेको प्रदेशगत रोपाई विवरण अनुसार गत वर्ष असार 26 गतेसम्म देशभर 59.28% धान रोपाई सम्पन्न भएको थियो। यस वर्ष भने कुल 13,70,062 हेक्टर धान खेतीयोग्य क्षेत्रफल मध्ये 6,27,566 हेक्टरमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत तथ्याङ्क अनुसार यस वर्ष गण्डकी प्रदेश धान रोपाईमा सबैभन्दा अगाडि रहेको छ। गण्डकीमा कुल 93,606 हेक्टर मध्ये 61,727 हेक्टर अर्थात 65.9% क्षेत्रमा रोपाई सम्पन्न भएको छ। त्यसपछि लुम्बिनीमा 59.6% र बागमती प्रदेशमा 57.1% रोपाई सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशमा 57.9% रोपाई भएको तथ्याङ्क रहे पनि विभागले त्यहाँको विवरण असार 19 गतेसम्मको मात्रै समावेश गरिएको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपाली भाषा साहित्य र संस्कृतिमा भानुभक्तको योगदानलाई स्मरण गर्दै काठमाडौँमा प्रभात फेरी र प्रतिमामा माल्यार्पण गरिएको छ। पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत एकीकरण गरेको मानिन्छ।

0: भएको कलभर्ट पानीको भाप बढ्न गई ट्रक बगाएको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्रेले जानकारी दिएका छन्। उनका अनुसार ट्रक चालक चितवनको रत्नगर नगरपालिका 13 का 34 वर्षीय दीपक थिङ पौडेर निस्केका छन्। उनको खुट्टामा सामान्य चोट लागेको छ। हेटौडा उपमहानगरपालिका 6 चौघडा स्थित एक मेडिकलमा उनको उपचार भइरहेको छ। ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। देशका विभिन्न प्रदेशमा आएको बाढ़ी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सड़क खण्डमा पहिरो र बाढ़ीका कारण यातायात सञ्चालन प्रभावित भएको छ। मेची राजमार्ग बीपी राजमार्ग कान्तिलोक पथ अरणीको राजमार्ग पोखरा ताङथिङ सड़क खण्ड घोराई रूकुम सहित मार्ग सालझण्डी ढोरपाटन सड़क खण्ड मदन भण्डारी राजमार्ग लगायत पूर्ण रूपमा अवरूद्ध भएका छन्। आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएर ज्यान गुमाएका मुगुका 25 वर्षीय गणेश नेपालीका परिवार ज्यान सम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालीमाटी पुगेका छन्। प्राप्त जानकारी अनुसार मृतक नेपालीको परिवारले काठमाडौँ महानगरपालिका र खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी लेखाउँदैछन्। त्यहाँका डीएसपी नरेश कुमार सिंहका अनुसार कुन मुद्दामा कसलाई प्रतिवादी बनाउने भन्ने बारेमा छलफल गर्न नेपालीको परिवार सोमबार बिहानै त्यहाँ पुगेका थिए। कानून व्यवसायीहरूको सल्लाह बमोजिम ज्यान सम्बन्धी कसुरमा जाहेरी लेखाउनु उनीहरू लेखापढी व्यवसाय कहाँ पुगेको जनाइएको छ। गत बिहिबार त्रिपुरेश्वर स्थित राजधानी विभागको 3 नम्बर गेटमा नेपालीले मोटरसाइकल पार्किङ गरेपछि काठमाडौँ महानगरपालिकाबाट खटिएका प्रहरीले ह्विल लक आएको थियो। त्यसपछि ती प्रहरीसँग उनको विवाद भएको थियो। गणेशले केही बेरमा मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल झिकेर शरीरमा खन्याएका थिए र आफैले आफ्नो शरीरमा आगो लगाएका थिए। आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा 3 बंगलादेशी र 1 नेपाली सहित 5 जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा उनीहरू अनलाइन ठगीसँगै अवैधानिक रूपमा क्रिप्टो करेन्सी तथा अमेरिकी डलर कारोबारमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार फेसबुकमा कतार स्थित कम्पनीमा अन्तर्वार्ता बिनै रोजगारी पाइने भन्दै भ्रामक विज्ञापन प्रकाशित गरी सेवाग्राहीलाई शंकास्पद मोबाइल एप डाउनलोड गर्न लगाइन्थ्यो। त्यसपछि विद्युतीय माध्यमबाट पीड़ितहरूको बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने गरिएको थियो। यस्तो प्रकृतिको निवेदन प्राप्त भएपछि साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा संलग्न देखिएका 5 जनालाई असार 26 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गौचर क्षेत्रबाट बंगलादेशतर्फ भाग्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेशी तोकेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले राई माझी सहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो। नेपालको फौजदारी कसुर ऐन 2074 अनुसार 3 वर्षभन्दा बढी कैद हुने मुद्दामा कसुर ठहर भएको 30 दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनवाई गर्नुपर्ने हुन्छ। फौजदारी कार्यविधि अनुसार गम्भीर प्रकृतिका मुद्दामा कसुर ठहर भइसकेपछि सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्नुपर्ने कानूनी प्रावधान बमोजिम अदालतले असार 29 गतेको समय तोकेको हो। रसुवाको लेहेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत उत्पादन शुरू गरिने जनाइए तापनि अहिलेसम्म शुरू हुन सकेको छैन। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: खास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याश ब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब विदेशका खबर अमेरिका र इरान बीचको सैन्य तनाव फेरि तीव्र बनेको छ हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर दुवै पक्षबीच नयाँ आक्रमण र प्रतिआक्रमण शुरू भएपछि गएको महिना भएको अस्थायी युद्ध विराम संकटमा परेको छ इरानले हर्मुज जलमार्गमा अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ तर अमेरिकाले भने जलमार्ग पूर्ण रूपमा खुल्ला रहेको र अन्तर्राष्ट्रिय व्यापारिक तथा तेल बोकेका जहाजहरूको सुरक्षित आवत जावत सुनिश्चित गर्न आफ्ना नौसैनिक बल परिचालन गरिएको जनाएको छ तनाव बढेपछि अमेरिकी केन्द्रीय कमाण्डले इरान का 140 भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरे
3: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
4: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक
3: तपाईको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईँको शहर दमौलीमा अवस्थित
4: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू
3: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
4: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस् तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यु रोड दमौली तनहो फोन नम्बर 9856607424 9860102
3: प्रोप्राइटर अर्जुन अधिकारी सागर उदास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान
5: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाइ
7: दाजु भाइको के को गफ गफ हुँदैछ
5: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
7: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
7: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो

जाए शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9846739131।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295177। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273119।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
7: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
7: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई, गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452280000।
8: सामाजिक सञ्जालजी छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दी वेबसाइट है ना यूआरएल चेक लाना अच्छा घटना तल आपी भाई लगी समय समय री आफै ना पासपोर्ट फेर दिल परी मो न्यू तो तारी शंख लैदी विषा बैंक यही मरी तुरंत खबर लाना
9: सतर्क तन ठगे तब त्या जोगिना
10: सिद्धार्थ बैंक क्याले जनहितरी जारी संदेश
11: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
12: सूचना
13: दमौली बजार मा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
12: हाम्रा सेवाहरू
13: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
12: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
13: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
12: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: यो समय दमौली एफएम को हो।
1: यति बेला दिउँसोको एक बजेको छ।
0: इट्स 1 पीएम।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280 9815104549।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9460611818।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँझिमरी बुझिमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफीबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
10: फुलको आँखामा फुलै संसार
11: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
12: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
12: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
11: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
12: ब्यास 3 प्रशासन चोक, दमौली।
13: समुदायको आवाज।

0: मार्नु पर्छ
1: मार्नु पर्छ
2: मार्नु पर्छ
1: मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ मार्नु पर्छ म

मैले सबैका अनुहार तस्बिरमा उतार्न सकेँ, तर आफ्नै अमक अनुहार सम्झनै सकेन। म कस्तो अभागी, म कस्तो अभागी।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563 34 234।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली।
6: यो समय दमौली एफएम को हो।
7: यति बेला दिउँसोको 2 बजेको छ।
6: It's 2 p.m.

0: आमा
1: बाबु संसार का सब छोरा तिमी जस्तो भैदे हुन्थ्यो
0: किन र आमा
1: पुरुषोत्तमले आफ्नो आमालाई वृद्धाश्रममा राखेछ कृष्णले पनि आफ्नो बुवालाई वृद्धाश्रममा लगेछ
0: एकछिन है आमा

0: आधा आमा को मुँह हेर्ने दिन आज पनि आएन मेरो छोरो कुस्तियो बाकी आमा रहेछु
1: नर्नुस आमा

0: आमा, आज म तपाईहरुलाई आमाको बारेमा के भन्दैछु। आमा सृष्टि हो, आमा भगवान हो। आमा भन्ने शब्द सुन्ने बित्तिकै हाम्रो शिर श्रद्धाले निहुरिन्छ। तपाईहरु कल्पना गर्नुहोस् त, आमा बिनाको जीवन के भयो तिमीलाई?
1: मेरो मम्मीको एकदमै याद आइरहेछ। मेरो मम्मी पनि यो संसारमा हुनुहुन्न। म एक वर्षको हुँदा मलाई छोडेर जानुभयो।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनाव।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: डमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: सिद्धार्थ बैंक र क्यारे जन हेतरी जारी सन्देश।
4: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजु भाइको के को गफ गफ हुँदैछ?
5: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।

नेपाली रेडियो नेटवर्कको दिउँसो तीन बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। जाजरकोट र दोलखामा पहिरोमा पुरिएर एक शिशुसहित दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते। अविरल वर्षाका कारण कोशी नदीमा खतराको तह पार। बीपी राजमार्गमा गुड्ने सवारी साधन बीच बाटोमै होल्ड। राष्ट्रिय गौरवका आयोजना घटाएर 10 वटामा सीमित गर्न सुझाव। आर्थिक क्षेत्रका 4 ऐन र 1 नियमावली खारेज गर्न विधेयक दर्ता। शिक्षा नियमावलीको 10 औं संशोधन विरूद्ध शिक्षक महासंघ आन्दोलित। नयाँ प्रविधिबाट राहदानी छपाई शुरू भएकै दिन प्राविधिक समस्या। प्रणाली डाउन भएपछि जिल्लाहरूमा काम ठप्प। यातायात विभागको सर्भरमा खराबी। देशभर लाइसेन्स वितरण लगायतका सेवा बन्द। अत्यधिक गर्मीका कारण युरोपमा 10,000 बढ़ीको मृत्यु भएको अनुमान। अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल कार्ड लागू। इजरायलमा आगामी अक्टोबर 27 आम चुनाव हुने। र नेपाल र जर्सीबीच आज पहिलो एक दिवसीय क्रिकेट खेल हुँदै इङ्ल्याण्डका टेस्ट क्रिकेट प्रशिक्षक ब्रेन्डन म्याकुलम बर्खास्त।

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। विपदका घटना सम्बन्धी खबरबाट जाजरकोट र दोलखामा अविरल वर्षासँगै आएको पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका दुई राङसीमा अस्थायी टहरामाथिबाट पहिरो खस्दा 60 वर्षकी जयशीला शाहको घटनास्थलमै मृत्यु भएको छ। भूकम्पले घर भत्काएपछि उहाँको परिवार टहरामा बस्दै आएको थियो। पहिरोमा परेका शाहकी छोरी र नातिनीलाई भने प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन्। यसै गरी दोलखाको कालिनचोक गाउँपालिका एक क्याङपोलमा पहिरोले पुर्दा 4 महिनाकी शिशु एलिना थामीको मृत्यु भएको छ। पहिरोमा परेर गम्भीर घाइते भएकी उनकी 19 वर्षकी आमा शर्मिला थामीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ। अविरल वर्षाका कारण कोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। कोशी ब्यारेजमा पानीको बहाव 1,58,000 क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो झण्डामा गाडिएको छ र 56 मध्ये 18 ढोका खोलिएका छन्। यता काभ्रेको रोशी खोला क्षेत्रमा भारी वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर बीपी राजमार्गमा गुड्ने सवारी साधनलाई प्रहरीले बीच बाटोमै रोकेको छ। सड़क सुरक्षित नभएसम्म यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले चालकहरूलाई आग्रह गरेको छ। यसै गरी पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर बागलुङ खण्ड पूर्ण रूपमा काली गण्डकी करिडोर बागलुङ खण्ड पूर्ण रूपमा बन्द भएको छ। यस्तै मोदी खोलामा आएको बाढ़ीले पक्की सड़क बगाउँदा पर्यटकीय गाउँ घान्द्रोक पुगेका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 र 10 को सीमा स्याउली बजार नजिक मोदी खोलाले सड़क बगाएपछि अहिले नयाँ पुल बिरे ठाँटी घान्द्रोक सड़कमा यातायात सेवा बन्द भएको छ। राष्ट्रिय योजना आयोगले हाल कायम रहेका 27 राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढ़ीमा 10 मात्र सीमित गर्न सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा स्पष्ट कानूनी व्यवस्था नहुँदा जग्गा प्राप्तिमा ढिलाइ र निर्माण सामग्रीको अभावका कारण प्रगति हुन नसकेको बताउनुभयो। आयोगले 50% भन्दा बढ़ी काम भइसकेका आयोजनालाई 2 वर्षभित्र सक्ने र कमजोर आयोजनाहरूलाई सूचीबाट हटाउने रणनीति प्रस्ताव गरेको छ। यस्तै आयोगले मुलुकको आगामी 25 वर्षको दीर्घकालीन विकासका लागि भिजन 2050 को अवधारणामा काम शुरू गरेको छ। सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित 4 ऐन र 1 नियमावली खारिज गर्ने गरी प्रतिनिधि सभामा विधेयक दर्ता गराएको छ। कानूनी जटिलता र दोहोरोपना हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक 2083 दर्ता गरिएको हो। विधेयकमा प्रादेशिक विकास योजनाहरू ऐन 2013, नेपाली मुद्राको चलन चल्ती बढ़ाउने ऐन 2014, आय टिकट दस्तुर ऐन 2019 र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन 2055 खारेज गर्ने प्रस्ताव गरिएको छ। यस्तै मूल्य अभिवृद्धि कर, आयकर र भन्सार ऐनमा संशोधनको व्यवस्था पनि गरिएको छ। भर्खरै पारित शिक्षा नियमावलीको 10 संशोधनले आफ्ना माग पूरा नगरेको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ। महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारले राहत बाल विकास करार र निजी विद्यालयमा कार्यरत करिब 1,00,000 स्थायी शिक्षक तथा कर्मचारीको पीड़ालाई पूर्ण रूपमा उपेक्षा गरेकाले आन्दोलनमा जानुको विकल्प नभएको बताउनु भएको छ। नयाँ नियमावलीमा शिक्षक सरूवामा 3 वर्ष प्रतिबन्ध लगाइएको, प्रधानाध्यापक पदलाई कमजोर बनाइएको र 4 श्रेणीको पद विभाजन सम्बन्धी मागलाई व्यवस्था गरिएको महासंघको आरोप रहेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी
3: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राहदानी विभागले नयाँ प्रविधिबाट राहदानी छपाई र वितरण शुरू गरेकै दिन देशभर प्राविधिक समस्या देखिएको छ। जर्मन कम्पनीले जिम्मेवारी सम्हालेको पहिलो दिनमै आज प्रणालीमा अवरोध आउँदा पाल्पा, अर्घाखाँसी, बैतडी, महोत्तरी, काभ्रे र उदयपुर लगायतका जिल्लामा सेवा ठप्प भएको छ। कतिपय ठाउँमा पासवर्डले काम नगरेको र कतिपय ठाउँमा सिस्टम नै डाउन भएकाले त्रिपुरेश्वर स्थित विभागमा सेवाग्राहीको ठूलो भीड़ लागेको छ। परराष्ट्र मन्त्री सुशीर खनालले आज बिहान दुईजनाको पासपोर्ट छापेर नयाँ प्रणालीको उद्घाटन गर्नुभएको थियो। विभागले करिब 1 करोड़ नेपाली नागरिकको राहदानी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारेको दावी गरे पनि शुरूआतमै प्राविधिक चुनौती देखिएको छ। यातायात व्यवस्था विभागले मुख्य सर्भरमा प्राविधिक समस्या आएपछि देशभरका यातायात कार्यालयहरूबाट प्रवाह हुने प्रमुख सेवाहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ। विभागका अनुसार चालक अनुमति पत्र, लाइसेन्स वितरण, दुई पाङ्रे सवारी साधनको ब्लूबुक नवीकरण तथा लाइसेन्सका लागि लिने लिखित परीक्षा लगायतका सबै काम रोकिएका हुन्। विभागका प्रवक्ता गणेशमान सिंह राईले आर्थिक वर्षको अन्त्यमा प्रणाली अपडेट गर्नुपर्ने भएकाले र सर्भरमा समेत खराबी देखिएकाले तत्कालका लागि सेवा स्थगित गर्नुपरेको जानकारी दिनुभएको छ। प्राविधिक टोलीले सर्भर सच्याउने काम गरिरहेको र प्रणाली सञ्चालनमा आउन साथ सूचना जारी गरेर सेवा पुनः शुरू गरिने विभागले जनाएको छ। गण्डकी प्रदेशको नवलपरासी, बर्दाघाट, सुस्तापूर्व सर्पदंशको उच्च जोखिममा रहेको पाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार आर्थिक वर्ष 2082-83 जिल्लाका 670 जना सर्पदंशका बिरामी स्वास्थ्य संस्था पुगेका छन्। जसमध्ये 25 जनालाई विषालु सर्पले टोकेको थियो। तराई क्षेत्र, घना वन र खेतीपातीका कारण यस जिल्लामा अन्यको तुलनामा बढ़ी घटना हुने गरेका हुन्। गण्डकी प्रदेशभर यस वर्ष 1560 जनालाई सर्पले टोकेकोमा नवलपरासीपछि तनहुमा 279 र कास्केमा 187 घटना दर्ता भएका छन्। जनस्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले सर्पले टोकेमा झारफुकमा नलागी तुरन्त अस्पताल जान र वर्षायाममा खेतबारीमा काम गर्दा जुत्ता तथा टर्च प्रयोग गर्न आग्रह गर्नुभएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका 51 दुई पाङ्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ। कार्यालयमा आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले पछिल्लो एक महिनामा फेला परेका 35 मोटरसाइकल र 16 स्कूटर धनीहरूलाई हस्तान्तरण गर्नुभएको हो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: kes bonus pal.
1: Vissa papper nord i skån. Kelko matcha pitre o apne hån.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्।

0: दिएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीसीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको नेपाली खबर।
2: अब विदेशका खबर। युरोपमा जुन महिनाको अन्त्यमा चलेको अत्याधिक गर्मीका कारण 10,000 मानिसको मृत्यु भएको एक तथ्याङ्कले देखाएको छ। युरोपेली मोर्टालिटी मोनिटरिङ सेन्टरका अनुसार ज्यान गुमाउनेमा अधिकांश 65 वर्ष माथिका ज्येष्ठ नागरिक छन्। युरोपेली मौसम निकाय ओपरनिकसका अनुसार यस वर्षको जुन महिना हालसम्मकै सबैभन्दा तातो महिना बनेको छ, जहाँ पश्चिमी युरोपेली देशहरूको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो। यता अस्ट्रेलियामा सरकारले आगामी 12-18 महिनाभित्र सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्ने घोषणा गरेको छ। यससँगै विमानस्थलमा प्रयोग हुँदै आएको कागजी फारम भन्ने व्यवस्था क्रमशः अन्त्य गरिनेछ। यता क्षेत्रीय युद्ध आन्तरिक राजनैतिक दबाव र भ्रष्टाचार सम्बन्धी मुद्दाका बीच इजरायलमा आगामी अक्टोबर 27 आम चुनाव हुने विदेशको अर्को खबर रहेको छ। वर्तमान संसदको 4 वर्षीय कार्यकाल जुलाई 17 समाप्त हुन लागेसँगै नियमित समयमै निर्वाचनको मिति तय गरिएको हो।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागी

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको,

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार नि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथी सर्च गरेर तपाईँले सामाजिक सञ्जाल फेसबुकबाट पनि कार्यक्रम लोकसारथीलाई सुन्न सक्नुहुन्छ। कार्यक्रम लोकसारथी विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै आइरहनु भएको छ। अब म सरसर्थी रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु। हामीलाई यति बेला प्रिया मगरले प्राविधिक साथ दिइरहनु भएको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिलाचार्यले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो स्काई 90.4 MHz तमघाज गल्मीबाट सुषमा मल्लले साथ दिइरहनु भएको छ। रेडियो छत्रभूमि 93.6 MHz पौधी अम्राई गल्मीबाट प्रकाश आचार्यले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छापसंगजाबाट कृष्ण बस्यालले साथ दिइरहनु भएको छ। रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गोडिया भरले साथ दिइरहनु भएको छ। रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट साथ मिलिराखेको छ। प्राविधिक साथी तिलु राणा भट्टराईको रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट गोडिया भर सामुदायिक रेडियो दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चेडाई, रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट नम्रता नेपालीले साथ दिइरहनु भएको छ। रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठले साथ दिइरहनु भएको छ भने हामीलाई रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलपरासीबाट दुर्गा पौडेल, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्च कोशीपारीबाट नकुल घरती, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz विनुमाया राई रूकुम पश्चिम चौरजहारीमा, रेडियो आफ्नो एफएम 90.4 MHz मनिषा डागी, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो मेनस्याम एफएम 103.4 MHz तेराथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो झन्कार 97.5 MHz बाट अनिता रसाइली अनु, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो हामीलाई भरोसा 104.9 MHz दाङगोराईबाट साथ मिलिराखेको छ। ईश्वरी पुनको भने रेडियो मध्यपहाड 88.2 MHz सल्यानबाट गोरख डागी, रेडियो मानसरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीमा हामी छौं। रेडियो मुर्खेचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ।
कार्यक्रम लोकसारथी प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म सुन्दै आइरहनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराए 9862603040 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। तपाईँले फोन डायल गर्नुभयो भने हामी तपाईँसँग आज अन्ताक्षरी खेल्नेछौ, लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु र कार्यक्रमको नियमको बारेमा तपाईँलाई जानकारी गराउनु पर्दा पहिलो कुरा कार्यक्रम तपाईँले सुनेर बुझेर मात्रै फोन डायल गर्नुहोला, कार्यक्रमको बारेमा जानकारी लिएर मात्रै फोन डायल गर्नुहोला। हिजो एक दुईजना साथीहरूले आफ्नो अपेक्षा राख्ने बेलामा पनि भर्खरै सुनेको हुन्छ अनि फोन लगाएको हुन्छ अनि तपाईँले फोन काटिदिनुहुन्छ भन्ने जुन कुरा गर्नुभएको छ त्यो यो कार्यक्रममा अन्य कार्यक्रममा त्यो तपाईँले भनेको लागू होला, तर यो कार्यक्रममा यो कार्यक्रमको आफ्नै नियम छ, आफ्नै कार्यक्रमको सञ्चालनको पद्धति छ। त्यो पद्धतिभित्र तपाईँले भन्नुभएको कुरा किन पर्दैन भने कार्यक्रम सुनिसकेपछि कार्यक्रमको बारेमा बुझ्नु तपाईँको पनि दायित्व हो। हामीले अधिकार खोज्दै गर्दाखेरि आफ्नो कर्तव्यलाई पनि बिर्सनु हुँदैन है। तसर्थ तपाईँले आफ्नो तपाईँलाई कार्यक्रममा सहभागिता जनाउन पाउनु तपाईँको अधिकार अन्तर्गत पर्छ भने कार्यक्रमलाई बुझेर सुन्नु तपाईँको कर्तव्य अन्तर्गत पर्छ। त्यसैले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा हुन्, हामी सबैले यसलाई पालना गर्नुपर्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रम सुनेर बुझेर सहभागिता जनाउनु भयो भने तपाईँ आफ्नै लागि राम्रो हुन्छ, हाम्रो लागि होइन। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 9862603040 फोन डायल गर्नुहोला, कार्यक्रमलाई सुनेर बुझेर फोन डायल गर्नुहोला। र आज लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्नेछौ। पहिलो साथीले जुनसुकै अक्षरबाट लोकविधाका गीत गाउनु होला भने त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुपर्ने हुन्छ है। यो कुरा म तपाईँलाई जानकारी गराए। फटाफट फोन डायल गर्नुहोला 9862603040 को नम्बर तपाईको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईको लागि हामी खुला गरेका छौं र गीत थेगोबाट शुरू गरेर एक टुक्का पूरा गाउनु होला। यो कुरा पनि म तपाईँलाई जानकारी गराए। 9864417298 तपाईँले म्यासेज पनि गर्न सक्नुहुन्छ। 9864417298 म्यासेज गरेर कार्यक्रममा भनौँ न सहभागिता म्यासेजको माध्यमबाट पनि गर्न सक्नुहुन्छ। यसरी कार्यक्रम सुन्ने साथीहरूलाई जसलाई कार्यक्रममा भनौँ न सुनेर मात्रै साथ दिनुहुन्छ ती साथीहरूले म्यासेज गर्नुहुन्छ। फोन गर्न चाहने साथीहरूले 9862603040 को नम्बरमा फोन डायल गर्नुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोकभाका राख्छौ। मैले त्यहाँ पूर्वेली लोकभाका सर्वप्रथम हामी राख्छौ। धेरैजना साथीहरूले पूर्वेली लोकभाका बजेन भन्नुभयो होइन, तसर्थ हामी पाएसम्म जानकारी भएसम्म हामी कुनै पनि भाकालाई छुटाउने काम चाहिँ गर्दैनौ है। सकेसम्म हामी समावेश गरेकै हुन्छौ र तथापि तपाईँको अपेक्षाको लागि धन्यवाद। पूर्वेली लोकभाकाहरू पनि हामी क्रमशः बजाउँदै जानेछौ, सबै भेगका लोकभाकाहरू बजाउँदै जानेछौ भन्दै यो गीत तपाईँको लागि राख्छौ। गीतपछि फेरि आउँछौ यो गीत तपाईँको लागि।

किसानी दाईको हालो रजुवा, विष्णु खत्री र बिमा कुमारी दुराको आवाजमा रहेको गीत राखिसकेका छौ। मैले पूर्वेली गीत भनेको थिएँ, तर शनिबारको गीत हाम्रो प्राविधिक मित्रले बजाउनु भएछ। आज पठाएको गीत अब यसपछि बजाउनु हुनेछ जस्तो लाग्यो मलाई। 9868309440 फोन गर्नुहोला। पहिलो साथीले जुनसुकै अक्षरबाट पनि गीत गाउन पाउनुहुन्छ भने त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुहोला। यति बेला पहिलो साथी नमस्कार हजुर, नमस्कार हजुर, हेलो। प्राइम मित्र साथीको आगमन भएको छ कि छैन? 9868309440 को नम्बरमा फोन डायल

0: अनि यति बेला के गर्दै हुनुहुन्छ? बाख्रा चराउँदै प्रोग्राम सुन्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ आज के छ, कुन गीत गाउनुहुन्छ? तपाईँ त पहिलो साथी हुनुहुन्छ कि अरे होइन? हुन्छ, थेगोबाट सुरु गर्नु होला, एक टुक्का पुरा गाउनु होला ल, गाउनुहोस्।
1: मुक्ति पाइन्छ भनिन्छ, टुटा पाछ गरेर माया बढाउँ भनिराख्छु बारम्बार मैले नि, म त तिम्रै मान्छे हो जहिले नि, पिपलुलाई जान चढाउ हो शनि दशा लागे नि, मुक्ति पाइन्छ भनिन्छ।
0: यो फोन हामी काट्न बाध्य भयौँ, पबाट थेगोबाट सुरु गर्नुहोस् भनेको छु मैले, भावबाट सुरु गर्नु भएको छ। अब यस्तै यस्तै गर्दा हो हामीले चाहिँ तपाईँहरूको फोन काट्नु पर्ने। मैले जबकि उहाँलाई आइसकेपछि मैले भनेको छु गीत थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला, तर उहाँले थेगोबाट होइन गीतको भावबाट सुरु गर्नु भएको छ। अब यसलाई हामीले मान्ने कि नमान्ने भन्ने कुरा आउँछ है। नियम नै हो, कुनै पनि खेल खेल्ने बेलामा, कुनै पनि खेल खेल्दै गर्दाखेरि तपाईँ पनि फुटबल अथवा भलिबल खेल अथवा क्रिकेटमै तपाईँले चाहिँ आउट हुनुभयो अथवा कुनै कारणवश बाहिरिनु भयो भने तपाईँलाई पनि बाहिरै निकाल्ने हो कि होइन? त्यो कारणले गर्दाखेरि अन्ताक्षरी भनेको एउटा खेल जस्तै हो। त्यो खेलमा तपाईँहरू भनौँ न चिप्लिनु भयो भने तपाईँ स्वतः आउट अर्थात बाहिरिनु हुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। अर्को साथी हुनुहुन्छ, कृपया थेगोबाट सुरु गर्नुहोस् भन्दै गर्दाखेरि थेगोबाटै सुरु गर्नुहोस्, गीतको भावबाट अगाडि पछाडिबाट सुरु गर्न पाइँदैन है, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: म सुनिल बिसी, उदयपुरबाट।
0: उदयपुरबाट सुनिल बिसी, के छ सुनिलजी खबर तपाईँको?
2: मेरो ठिकै छ दाइ, पानी परिरहेछ, प्रोग्राम सुन्दै बसिरहेको छ है।
0: कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ होइन?
2: हजुर।
0: अनि कुन रेडियोबाट सुन्नुभयो?
2: मैले आफ्नो एफएम 104.8 MHz,
0: आफ्नो एफएम 104.8 MHz कार्यक्रम सुन्दै हुनुहुन्छ होइन दा?
2: हजुर हजुर।
0: ल, आजको कार्यक्रम कस्तो लागिराखेको छ तपाईँलाई?
2: हजुर, एकदम राम्रो रमाइलो
0: होइन, के भन्नु छ?
2: हजुर, प्रायः दाईहरूले राम्रो राम्रै कार्यक्रमहरू लिएर आइरहनु भएको छ, खासै त्यस्तो खोट लाउनु पर्ने खासै त्यस्तो छैन, नहोस् भन्छु है
0: त, तर नियम अनुसार त चल्नु पर्यो हामी पनि तपाईँ पनि होइन?
2: हजुर हजुर हजुर, एकदम त्यो त पर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अब नियमअनुसार कतिपय साथीहरू आइदिनुहुन्न, सहभागिता हुनुहुन्न, त्यसपछि हामी त बाहिर भनौँ न पठाउनै पर्ने हुन्छ होइन?
2: हजुर, अब जे पनि त्यही हो नि, अब आफ्नो नियमअनुसार चलेन भनेदेखि अब कोही कोही अब अन्जानमै पनि त्यस्तो हुनुहुन्छ, कोही चाहिँ अब त्यस्तै उसले पनि आउनुहुन्छ होइन, बुझेर आउनु होला भन्नु।
0: त्यही त, हुन्छ, आज कुन गीत गाउनुहुन्छ?
2: हुन्छ, म एउटा गाउँछु नि है।
0: ओके, हुन्छ, थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला, तपाईँलाई पनि मैले भने है त।
2: ए हवस्, हुन्छ, म प्रयास गर्छु।
0: ल गर्नुहोस्।
2: रातो टिका देउतालाई पुजेसी, माया मिठो जिन्दगी पुजेसी, डालीको फुल नहल्लाउ।
0: उहाँले पनि नियम पूरा गर्न सक्नु भएन। यसको थेगो भनेको डालीको फूल नहल्लाउ हल्ला एसी झर्छ भनेर सुरु गर्नुभएको भए असाध्यै राम्रो हुन्थ्यो। मैले के भनेको छु तपाईँहरूलाई, थेगोबाट सुरु गर्नुहोस्, एक टुक्का पूरा गाउनुहोस् भनेको छु है। पहिला थेगोबाट सुरु गर्नु पर्यो, जस्तै तपाईँले यही गीतलाई गाउनु पर्यो भने डालीको फूल नहल्लाउ हल्ला एसी झर्छबाट सुरु गरेर त्यो थेगोमा गाइने पूरा टुक्का गाएर अनि बल्ल रातो टिका देउतालाई पुजेसी भनेर यसरी टुक्का सुरु गर्ने हो है। यति भनेपछि तपाईँले सायद बुझ्नु भएको होला होइन, मैले बुझाइदिएको छु। थेगोबाट सुरु गरेर एक टुक्का पूरा गाउनुहोला, म तपाईँलाई आग्रह गर्छु। 98-644-17-298 म्यासेज गर्नुहोला, 98-68-60-39-40 फोन गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर।

0: को बोल्नु भयो कहाँबाट अञ्जना सुनार के छ अञ्जनाजी खबर तपाईँको हाम्रो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ यति बेला यति बेला बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन ल आज कुन गीत गाउनुहुन्छ ल ठिकको बाटो सुरु गर्नुहोला एक टुक्का पुरा गाउनुहोला सुरु गर्नुहोस्
1: जिन्दगीले ममाथि अन्याय नै गर्यो उसलाई माया गरेको ओइले उनलाई माया गरेको पर्यो उसलाई चाहे आफूको भल पाए धेरै माया गरेको फल पाए जिन्दगीले ममाथि अन्याय नै गर्यो उसलाई माया गरेको
0: उनलाई माया गरेको रुदै हिँड्नु पर्यो होइन हुन्छ कार्यक्रममा आउनुभयो अब य अक्षरबाट अब आउने साथीले गीत गाउनु पर्यो होइन त ठिक छ अब य अक्षरबाट अब आउने साथीले गीत गाउनु हुनेछ भन्दै अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा अञ्जना उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला अब य अक्षरबाट गीत गाउनका लागि आउनुहोला म तपाईँलाई आग्रह गर्छु हामीलाई केशरी राणाले म्यासेज गर्नु भएको छ उहाँले भन्नुहुन्छ म पनि कार्यक्रम सुन्दैछु दाई असाध्यै राम्रो छ भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ केशरी राणालाई भनौँ न म्यासेज गर्नु भएकोमा अब अर्को साथी हुनुहुन्छ य अक्षरबाट गीत गाउनको लागि भन्दै थिए तर उहाँको फोन डिस्कनेक्ट भइसकेको कुरा हामीलाई जानकारी प्राप्त भएको छ ब्याकग्राउन्ड टोन हल्का चाहिँ बजाइराख्नु होला है प्राविधिक मित्रहरू यति बेला अनि फटाफट फोन डायल गर्नुहोला 9868309440 फोन आएको संकेत बत्ती बालेर दिनुहोला यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सदीक्षा तामाङ के छ सदीक्षा हालखबर यति बेला के गर्दै हुनुहुन्छ नि
2: कार्यक्रम सुन्दै बसिरहेको
0: कुन रेडियोबाट सुन्नुभयो
2: लालीगुराँस रेडियो लालीगुराँसबाट
0: ए हिजो तपाईँले फोन गर्नु भएको थियो कि नै अपेक्षा राख्नेमा
2: छैन
0: के छ तपाईँको अपेक्षा कार्यक्रम प्रति भन्नु त
2: कार्यक्रमप्रति अब के भन्ने है साथीहरूले प्रोग्राम कार्यक्रम नसुनिकन फोन गर्नुहुन्छ कार्यक्रमको थाहा नभइकन होइन अनि कार्यक्रम सुनेर फोन गरिदिनु होला कार्यक्रमको नियम अनुसार फोन गर्नुहोला भन्न चाहन्छु है
0: अब हेर्नुहोस् त हामीले दुईजना साथीलाई जानकारी दिँदा दिँदै पनि उहाँहरू नियम अनुसार सहभागी हुन सक्नु भएन यसमा त हाम्रो के लाग्छ र होइन र
2: हजुर हो
0: हुन्छ कार्यक्रममा आउनु भएको छ कुन अक्षर परेको छ जानकारी छ नि
2: याबाट
0: गीत गाउनुहोस्
2: हुन्छ यो चोखो माया मर्दैन।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्छु कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज अन्ताक्षरीको खेल खेलिराखेका छौं। तपाईँले फोन डायल गर्नुहोला 9868 60 39 40 मा। व्याकरण टोन बजा छैन है प्राविधिक मित्रहरू, व्याकरण टोन त नरोकिदिनु न, व्याकरण टोन त बजाइराख्नुपर्छ है। 9868 60 39 40 मा यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु भन्दै थिए, फोन आएको छैन, नवाचक गीत गाउनको लागि आउनुहोला। त्यति जेल म म्यासेज लिन्छु, म्यासेज धेरै साथीहरूलाई म्यासेज पनि गर्नुभएको छ, म्यासेज पनि लिनु पर्यो क्या अरे। यति बेला म्यासेज आएको छ, उहाँले लेख्नुहुन्छ, म पनि सुनिरहेको छु, अमर बहादुर बुढा मगर छेडाघाट नगरपालिका वन नम्बर 4 बाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अमर बहादुर बुढा मगरलाई। यसै गरी अर्को म्यासेज लेख्नु भएको छ उहाँले, फगामबाट वीर बहादुर सुन्दैछु, कार्यक्रम असाध्यै राम्रो रमाइलो लाग्छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा नमस्कार, म अर्घखाँचीबाट प्रकाश कुँवर कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज छ हामीलाई लेख्नु भएको छ, उहाँले तेलाथुमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, कल्पना तामाङले म्यासेज गर्नुभएको हो, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नुहुन्छ, कल्पना राई खोटाङबाट हो, कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो छ कार्यक्रम भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज रहेको छ हामीसँग, सुनसहरीबाट सुषमा मगर हो, रमाइलो छ कार्यक्रम, म पनि सुन्दैछु भन्नुभएको छ। नबाट गीत गाउनको लागि साथी आउनु भएको छ, नमस्कार हजुर।
1: हजुर दाजु नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: बागलुङदेखि शर्मिला परियार।
0: शर्मिला परियार बागलुङ कुन ठाउँबाट? हजुर
1: डाँडा।
0: अनि के गर्दै हुनुहुन्छ यति बेला बागलुङमा शर्मिलाले?
1: यतिखेर कार्यक्रम सुन्दै बसिरहेको भन्नुपर्छ।
0: कार्यक्रम सुन्दै बस्दै गरिरहनु भएको छ होइन?
1: हजुर हजुर।
0: लाज कुन गीत गाउनुहुन्छ, कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई? अनि ठेकोबाट सुरु गर्नुपर्छ, अनि बल्ल एक टुक्का पुरा गाउनुपर्छ है त? हुन्छ ल, सुरु गर्नुहोस्।
1: नपठाऊ है मायामा दूरी दूरी सुगन्ध जो है मनको कसुरी किन कहाँ पन्छ।
0: कबाट आउने गीतलाई नबाट गाइदिनु भयो शर्मिला परियार आउनु भएको थियो। नबढाउ है मायामा दूरी, यो त टुक्क भयो, किन कहाँ पाइन्छ र माया हजार हजारमा, यस्तै यस्तै गीत छ, यो किन कहाँ पाइन्छ हो, यो ठाउँबाट गाउनु भएको भए मिल्थ्यो, तर कबाट परेको भए है, नबाट त नबाटै गाउनु पर्यो नि। 9868 60 39 40 मा फोन गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। नबाट गीत गाउनुहोला, नबाट थुप्रै गीतहरू छन् होइन, तर ठिकोबाटै शुरू गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला, म तपाईँलाई आग्रह गर्छु। 9868 60 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ, नबाट गीत गाउनको लागि फटाफट फोन डायल गर्नुहोला, 9868 60 39 40 मा फोन डायल गर्नुहोला, ठिकोबाट शुरू गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला, म तपाईँलाई आग्रह गर्छु। फटाफट फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, नमस्कार हजुर भन्दै फोन काटिदिनुभयो। केही छैन, पालो तपाईँको हो, अब तपाईँको फोन लाग्न सक्छ, फोन हान्नुभयो भने नबाट गीत गाउनको लागि आउनुहोला। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? नाम के भन्नुभयो? तपाईँको आवाज सानो आयो हजुर। के विश्वकर्मा भन्नुभयो? तपाईँको आवाज आएन हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, साथीको आवाज आएन हामीसँग, के गर्ने? उहाँको मोबाइलमा समस्या हो अथवा लाउड स्पिकर गरेर बोल्नु भयो त्यो हामीलाई जानकारी भएन, तर लाउड स्पिकर सही नगरिदिनुहोला, एयरफोनको प्रयोग पनि नगरिदिनुहोला। त्यसो गर्नुभयो भने तपाईँ र म बोलेको आवाज हामी राम्रोसँग सुन्न सक्छौ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868-6040-40 अर्को सहभागी नमस्कार हजुर।
2: नमस्कार दादा,
0: को बोल्नुभयो कहाँबाट?
2: गोर्खा
0: हजुरकोटबाट मुना घिमिरे कान्छे बोल्दै हुनुहुन्छ होइन? के छ मुनाजी हाल खबर तपाईँको?
2: सबै ठिकै छ, हाम्रोतिर यतातिर त रोपाई सुरु हुँदैछ, पानी परिरहेको अवस्था छ भन्नुपर्छ है।
0: ल, कुन रेडियोबाट हामीलाई सुन्नु भयो?
2: मैले बन्दीपुर एफएमबाट।
0: लाज कुन गीत गाउनु छ, कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई होइन?
2: थाहा छ, न अक्षर परेको छ होइन र?
0: ल, न अक्षरबाट गीत गाउनुहोस्।

0: तिम्रै यादले बिस्तारा भिजायो होइन? हुन्छ, अब आउने साथीले य अक्षरबाट गीत गाउनु पर्यो होइन त?
1: हजुर हजुर।
0: हुन्छ, फेरि आउनु होला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते।
1: नमस्कार।
0: टेलिफोन सम्पर्कमा मुना घिमिरी आउनु भएको थियो, गोर्खा अजुरकोटबाट। उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, य अक्षरबाट गीत गाउनका लागि आउनु होला 9868309440 को नम्बरमा फोन गर्नुहोला। 9864472998 मा मेसेज गर्नुहोला। एकजना साथीको कल लिन्छौ, त्यसपछि तपाईसँग हामी मेसेज पनि लिन्छौ। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको पनि फोन काटिएको छ। तपाईले फोन डायल गरिसकेपछि कार्यक्रमतिर ध्यान केन्द्रित गरिदिनु भयो भने सायद तपाईँको फोन काटिँदैन। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर।
2: नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट?
2: म बागलुङदेखि सागर छेत्री।
0: सागर छेत्री बागलुङ कुन ठाउँबाट हजुर? बडीघाट गाउँपालिकाबाट बोल्नुभयो। अनि के छ हालखबर तपाईँको?
2: ठिकै छ, पानी परेको छ त्यही भन्नुपर्छ। अनि
0: यतातिर पनि घाम लागिराखेको थियो के अरे अग्नि, म अहिले स्टुडियोमा छु, पानी परेको छ कि घाम लागेछ अहिले केही थाहा हुन्न मलाई, होइन?
2: हजुर हजुर।
0: अनि कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नु भयो बागलुङमा? रेडियो स्काईबाट सुन्नुभयो। आज कुन अक्षर परेको छ थाहा छ कि छैन तपाईँलाई? एकदमै य अक्षर परेको छ। थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला है त।
2: हजुर हजुर।
0: ल त सुरु गर्नुहोस्।
2: हजुर। यसै छ मन मेरो धमिलो धमिलो मन मिसाउ अमिलो, यसै छ मन मेरो धमिलो धमिलो मन मिसाउ अमिलो, कहले जान्न सको र करिमाको यो खेल, टुक्का त आएन हजुर।
0: ए टुक्का आएन होइन?
2: हजुर हजुर।
0: त्यही त के भन्नु, ए सम्झिनु भएको थियो, ठिक छ। अब अन्यान्य बसाईमा आउने बेलामा टुक्का सहित गाउने गरी आउनु होला। आजलाई हामी तपाईलाई अब भनौँ न समावेश अब अन्ताक्षरी कार्यक्रममा नियम अनुसार पूरा गर्नु भएन क्या अरे, होइन? थाहै छ कि अरे तपाईँलाई, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरिका बसाईमा आउनुहोला, अहिलेको लागि विदा गर्छौँ है त। नमस्ते। सागर छेत्री आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 फोन गर्नुहोला। य अक्षर परेको छ तपाईँलाई, य अक्षरबाट गीत गाउनका लागि फोन गर्नुहोला हामीलाई। यति बेला फोन आएको छ कि छैन, ए छ भन्नुभएको छ। नमस्कार हजुर। नमस्कार हजुर।
3: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
3: म देवघाटबाट भूपेन्द्र खनाल बोलेको।
0: भूपेन्द्र खनाल देवघाट कुन ठाउँबाट हजुर?
3: देवघाट, म देवघाटबाटै भनौँ, पाँच नम्बर।
0: ए पाँच नम्बर, ए देवघाट पाँच नम्बर टाउनसुकबाट बोल्नुभयो कि यता कुन कुन के छ नि महेश महेश आश्रम तिराबाट बोल्नुभयो कि गलेश्वरबाट बोल्नुभयो कि भन्ने हो कि टाउन चोकबाट बोल्नुभयो होइन आज कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रमको बारेमा जानकारी छ नि अलिअलि छ आज कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई ल यबाट लोकविधाको गीत गाउनुहोला थेगोबाट सुरु गर्नुहोला एक टुक्का पुरा गाउनुहोला है त हुन्छ सुरु
3: गर्नुहोस्
0: मैले चलचित्रको गीत भनेको छैन लोकविधाको गीत गाउनुहोला थेगोबाट सुरु गर्नुहोला एक टुक्का पुरा गाउनुहोला भन्दा भन्दै अब चलचित्रको गीत गाउनुहुन्छ भने त हाम्रो भन्नु त के नै छ र हजुर होइन हामी त नियमपूर्वक गाउनु भए सहभागी समावेश गराउने हो नभए त बाहिर पठाउने हो हाम्रो काममै त्यही हो होइन त्यो कारणले गर्दाखेरि अब म्यासेज लिन्छु म्यासेज आएको छ तीनवटा म्यासेज मलाई प्राप्त भएको छ कार्यक्रम सुनेर हामीलाई पठाउनु भएको छ म्यासेजमा लेख्नु भएको छ रमिता बिसी हो कार्यक्रम धेरै राम्रो छ म पनि कार्यक्रम सुन्दैछु गंगादीपबाट भनेर म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ रमिता बिसीलाई संजीव लिम्बू हो तेराथुमबाट कार्यक्रम सुन्दैछु ए सन्दीप मबुहाम भन्नुभएको छ तेराथुमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अर्को म्यासेज हामीलाई प्राप्त भएको छ उहाँले लेख्नुहुन्छ राकेश खनाल तेराथुमबाट हो रेडियो मेन्स्याम एफएमबाट कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र अब के छ साथी हुनुहुन्छ हुनुहुन्छ नमस्कार हजुर
4: नमस्ते
0: को बोल्नुभयो कहाँबाट बिन्दु कुवार बोल्दै हुनुहुन्छ के छ बिन्दुजी हाल खबर तपाईँको मलाई पनि ठिक छ
4: गाउनुहोस् फुल हो
0: उहाँले गीत त राम्रै गाउनु भएको हो होइन तर के गर्नुभयो भन्दाखेरि यो संसारको रीता हो यो गीतको थेगो अनि उहाँले चाहिँ बीचबाट यस्तै छ निर्माया अझ यसले थाहा पाउँदैन कि भनेर टुक्का गाउनुभयो टुक्का गाइसकेपछि यो संसारको रीता भनेपछि फोन काटिन्छ कि भनेर फेरि यस्तै छ निर्माया यो संसारको रीता भनिदिनुभयो कि यसरी झुक्काउने काम त नगर्नु न हो हाम्रो नियमित मित्र नै हुनुहुन्छ बिन्दु कुवरजी होइन यसरी झुक्काउनु त हुँदैन पो होइन झुकाउनु भयो भने त पाप लाग्छ होइन त्यस्तो पाप त नगर्नु होला भन्छु यति बेला अर्को साथी नमस्कार हजुर नमस्कार को बोल्नुभयो कहाँबाट सरिता राई के छ सरिताजी हाल खबर तपाईँको हाम्रो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ यति बेला उदयपुरमा ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ कुन अक्षर परेको छ ल यबाटै गाउन पाउनुहुन्छ
4: नजारा
5: तेरा नजारा है सालू तिमी छैर म चुप माधुको रस निकल्छ त्यो तिम्रो सपना दिनी

Ha ha ha.

0: Caramito, opa, yodo sikalcha.
1: छुट्ने कुरा नगर निर्माया तिमी छौरा यो मुटुको डुकडुकी चल्छ होइन यादै यादमा तन मन जल्छ होइन छोड्नुभयो हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अहिलेको लागि विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर तपाईका लागि खुला गरेका छौ फोन डायल गर्नु होला नम्बर तपाईका लागि मेसेज आएको छ एउटा हैन म मेसेज लिन्छु अब कार्यक्रमको अन्तिम अन्तिमतिर पनि छौ बिदा हुने बेलामा बल्ल मात्रै गीत बजाउला भन्ने कुरा भयो के अरे हैन र हामीलाई मेसेज गर्नु भएको छ उहाँले लेख्नु हुन्छ नमस्कार दादा म रितम फुलामी रेडियो बन्दीपुरबाट कार्यक्रम सुन्दैछु देवघाट गाउँपालिका वार्ड नम्बर 2 कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ रितम फुलामीलाई कार्यक्रममा सहभागिता म्यासेजको माध्यमबाट हुनुभएकोमा म्यासेज गर्नुहोस् तपाईँको म्यासेज पनि वाचन गर्नेछु 9896441729 मा अर्को म्यासेज प्राप्त भएको छ म्यासेजमा लेख्नु भएको छ सानु लामा हो तेराथुमबाट म पनि कार्यक्रम सुन्दैछु जोजो लामा छ तपाईँलाई पनि जोजो लप्पा कार्यक्रम सुन्दै रहनु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्छु तेराथुमबाट सानु लामालाई अब तपाईँ पनि फोन गर्न सक्नुहुन्छ छ अक्षर भाषा गीत गाउनका लागि अर्को साथी हुनुहुन्छ के छ हुनुहुन्छ हुनुहुन्छ नमस्कार हजुर
2: हजुर नमस्ते
1: को बोल्नुभयो कहाँबाट
2: जीवन सांकेतिक मगर
1: जीवन सांकेतिक मगर के छ जीवनजी खबर तपाईँको
2: ठिकै सन्चै आरामै छ भन्नुभयो हजुर सन्चै हुनुहुन्छ
1: एकदम सन्चै छौ के गर्दै हुनुहुन्छ यति बेला
2: यति बेला बाटोमा हेर्दै हजुर हाम्रो कार्यक्रम सुन्दै भन्नुपर्छ
1: बाटोमा हेर्दै कार्यक्रम सुन्दै हुनुहुन्छ होइन
2: हजुर
1: कुन अक्षर परेको छ तपाईँलाई जानकारी होला क्या रे
2: जानकारी छ अक्षर परेको छ
1: ल छ अक्षर भएको छ गीत गाउनुहोस्
2: हजुर म सुरु गर्छु
0: न्युरेर हात मार्यो माल कानमा फुल सिउरेर छमछम नाचिदिउ न्युरेर हात मार्यो माल कानमा फुल सिउरेर आज र मैले घाँसै र काटे सुना माया बनाइको सिलाउनी नाउनु गएको नाउँलाई भाका सुना माया कसरी मिलाउने थम थम नाचिदिउने र हात मारू माल कानमा फुल सिउरेर
1: छम छम नाचिदेउ निउरेर हातमा रुमाल कानमा फुल सिउरेर होइन
2: हजुर
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनुहोला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते
2: नमस्ते
1: टेलिफोन सम्पर्कमा अब हाम्रो स्टुडियोको घडीमा यति बेला 52 गइसकेको रहेछ होइन अब म केही म्यासेज लिन्छु अब फोन त म लिन्न है फोन म लिन्न म्यासेज मात्रै लिन्छु 3 म्यासेज आएको छ अब 6 न्युरे र बाट हो क्या अरे र बाट कुन गीत आउँछ त र बाट रुमाल धुक रानी बनैमा भन्ने गीत बजाउन खोज्नु भएको रहेछ हाम्रो प्राविधिक मित्रले होइन त्यही गीत हो ल रानी भने मलाई ठिक छ यही गीत रहेछ आयुषा गौतम लगायतका कलाकार साथीहरूको खेम सेन्चुरी आयुषा गौतम लगायतका कलाकार साथीहरूको यही गीत छोड्नेछौ र अब म्यासेज लिन्छु म 4 म्यासेज मलाई प्राप्त भएको छ र 4 उहाँले लेख्नुहुन्छ आराय रिया बिस्टा गुल्मी बाचा कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा अर्को म्यासेज हामीलाई छ उहाँले लेख्नुहुन्छ जुना मगर हो सुनसहरी बाट कार्यक्रम सुन्दैछु असाध्यै राम्रो लाग्छ कार्यक्रम भन्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ बनिसारा बीसी हो र नगरपालिका दश बाट कार्यक्रम सुन्दैछु भन्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा कृष्ण घरती रोल्पाबाट कार्यक्रम सुन्दैछु असाध्यै राम्रो छ कार्यक्रम सबैलाई सम्झिएको छु भन्नु भएको छ अब कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा फोन गर्नुभयो सहभागिता जनाउनुभयो कतिपय साथीहरूले नियमपूर्वक नै खेल खेल्नुभयो कतिपय साथीहरू सक्नु भएन होइन निराश नहुनुहोला प्रयास जारी राख्नुहोला कार्यक्रमलाई राम्रोसँग बुझ्नुभयो भने त्यही अनुसारको कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो भने तपाईँ सक्नुहुन्छ नसक्ने होइन भन्दै आजको लागि सुझाव सल्लाह वा प्रतिक्रिया तपाईँको अपेक्षा छन् भने 9864172998 फोन गरेर तपाईँले राख्न सक्नुहुन्छ 9864172998 फोन गरेर राख्नुहोला भन्दै ल त आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्द भावहरू व्यक्त गर्छु र हाम्रो प्राविधिक मित्र प्रिया मगर रेडियो जलजलाका मित्रलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दै म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु नमस्कार रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं
3: पानी देउन मायाको छेरकाले पानी खोज्दै आइपुग्यो।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403044।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ, हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यास 4 किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: ब्यास 4 मेन रोड दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816-16-13-26, 9843-0056-05, 9819-11-36-27, 0655-65-25।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
5: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9452-82-00।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39 1।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0635637115 र 98 41 12 07 40।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कैयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: It's a goal! Himstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9858007000,
5: 9460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-33-85।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9058500700,
1: 9460 40 300।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 1438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
1: 98563 43 234।
4: दमौली FM 94.2 समुदायको आवाज।
5: अनि तयो कागज के मेछि वा अ झिल्काई के पर्सनल नम्बर ब्लक लैबदि
6: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लैर खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: अ
6: चर चाहिँ तली ललपर्दि
5: चमलल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिस आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरु न योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तन ठगी तब दक्या जोगिना
7: सिद्धार्थ बैंक रक्याले जनहितरी जारी संदेश
8: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो, दमौली बजार भरि खोजे कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 1438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
1: 98563 43 234।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
0: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
11: दाजु भाइको के को गफगाफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोपाइटर मोहन कुमार विश्वकर्मा विकास सदाशंकर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 98083 80384 98 46 37 39 31

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: 898 9464033085।
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653319, 98560273119।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: Willingo festivity offer. अब पाउन होस्ट एक वर्ष को 200 Mbps इंटरनेट और नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट अप बॉक्स मात्र रु 1200 प्रति महीना में शर्तहरु लागू होने छन् छिटो बनेकै Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9840611818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9799509080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमोली लक्ष्मी टोल सुनचादी लाइन

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
4: सिद्धार्थ ब्याङ्कर क्यारे जनहितरी जारी सन्देश।
5: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
6: माखमली चोली माथि,
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843-38-290, 9811-51-760।
8: समुदायको आवाज।

0: माम खानु पर्छ ल
1: तिमी
0: खाऊ न कति तिमी खाऊ अनि खान्छु म ल छोरो पनि खान्छ कस्तो ज्ञान अनि खान्छु म तिमीहरू खाऊ पेटभरि।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
3: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 9058500700,
0: 9460404344।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 0656 7115 र 9841212740।

0: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
3: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। सेयर गर्दिम कि क्या हो?
4: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: ९४.२ दमौली एफएम समुदायको आवाज।

0: इट्स अ गोल
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हर एक जेनरेसन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
4: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
3: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास्तिन सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9855-25380 9814-5852 र 9865-15332

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।